भोले पाले दिन बचपन दे ते भोले पाले आरी ओ भोले पाले दिन बचपन दे भोले।